0: ने लगा हूँ अब जमाने के लिए, और मक्ते का शेर हाजिर है
1: करें।
0: कि उसके बिन ऐ शम्स मैं दो गाम न चल पाऊंगा, उसके बिन ऐ शम्स मैं
1: दो गांव ना
0: दो
1: चल
0: गाम
1: पाऊंगा।
0: चलना पाऊंगा, साथ उसका चाहिए स्कूल जाने के
1: क्या
0: लिए,
1: क्या
0: साथ उसका चाहिए स्कूल जाने के
1: क्या
0: लिए,
1: कहने, वाह
0: साथ
1: वाह वाह
0: उसका
1: वाह,
0: चाहिए स्कूल
1: स्कूल
0: जाने के
1: क्या
0: लिए।
1: कहने क्या कहने क्या
0: बहुत
1: कहने।
0: बहुत शुक्रिया, और एक गजल का मतलब समझ फरमाने कि जो शख्स मियाँ साहेबे किरदार नहीं है, जो
1: जो
0: शख्स
1: शख्स मियाँ
0: मियाँ साहेबे
1: किरदार
0: किरदार नहीं है, इंसान वो कहने का भी हकदार
1: हकदार
0: नहीं
1: नहीं है,
0: है, इंसान वो कहने का भी हकदार नहीं है, और ये कैसे कहूँ मुझसे उसे प्यार नहीं है, ये कैसे कहूँ मुझसे उसे प्यार नहीं है, ये बात अलग प्यार का इजहार
1: प्यार
0: नहीं
1: नहीं है,
0: है,
1: वाह
0: ये बात
1: वाह
0: अलग
1: वाह वाह
0: प्यार का इजहार नहीं है, और जैसा हसीं मंजर यहाँ सरहद के है इस पार,
1: वाह
0: जैसा हसीं मंजर यहाँ सरहद के है इस पार, वैसा हसीं मंजर मियाँ उस पार
1: प्यार
0: नहीं
1: नहीं है, वाह
0: है,
1: वाह वाह।
0: वैसा हसीं मंजर मियाँ उस पार नहीं है। और ये शेर भी देख लें कि हमने ही उछाले हैं सदा ताज तुम्हारे,
1: वाह
0: हमने ही उछाले हैं
1: सदा
0: सदा ताज
1: ताज तुम्हारे,
0: तुम्हारे, तुम जिसको उछालो ये वो दस्तार
1: प्यार
0: नहीं
1: नहीं है
0: है,
1: बेशक, वाह
0: तुम
1: वाह वाह,
0: जिसको उछालो ये
1: ये
0: वो
1: वो दस्तार
0: दस्तार
1: है।
0: नहीं है। एक नात का शेर इसमें गजल में हो गया है, समाप्त
1: जता
0: फरमा
1: करें
0: लीजिए
1: जता करें।
0: कि जहां उस पे लुटाते हैं सभी मुफलिसो नादार,
1: वाह
0: जहां उस पे लुटाते हैं सभी मुफलिसो
1: मुफलिसो नादार,
0: नादार, वो रहबरे आजम है वो जरदार नहीं है,
1: क्या
0: वो
1: कहने क्या
0: रहबरे
1: कहने,
0: आजम है
1: वाह वाह वाह।
0: वो जरदार नहीं है, और बिकती है जहां वाकई ईमान की खुशबू,
1: वाह
0: बिकती है जहां वाकई ईमान की खुशबू, ऐसा तो जमी पर कोई बाजार नहीं
1: नहीं है,
0: है,
1: क्या
0: ऐसा
1: कहने,
0: तो जमी पर कोई बाजार नहीं
1: वाह वाह
0: है,
1: वाह वाह वाह,
0: और अल्फाज की बंदिश है न मफहूम अछूता,
1: क्या मिसाल है,
0: अल्फाज की बंदिश है न मफहूम
1: मफहूम अछूता,
0: अछूता, ऐ शम्स गजल का तेरी मयार
1: क्या
0: नहीं
1: नहीं
0: है,
1: है, क्या
0: ऐ
1: कहने
0: शम्स
1: क्या कहने।
0: गजल का तेरी मयार नहीं है। बहुत बहुत शुक्रिया।
1: ये थे जनाब शमशुद्दीन शम साहब, जो अपने कलाम आपके सामने सुना रहे थे। अब मैं इसी कड़ी को और आगे बढ़ाते हुए बद्र जहाँ साहब को ज़हमत देता हूँ, वो अपने कलाम से महसूस फरमाएं। जनाब बद्र जहाँ,
2: बहुत बहुत शुक्रिया। मतलब मुलाहिजा फरमाए, जिसकी नजर में पर्दा हया का है आज भी,
1: वाह
2: जिसकी नजर में पर्दा हया का है आज भी, वो पैरावी फातिमा जहरा है आज
1: वाह वाह
2: भी,
1: वाह वाह,
2: वो पैरावी फातिमा जहरा है आज
1: क्या
2: भी,
1: कहने,
2: एक मैं नहीं हूँ दिल में तुम्हारे हैं सैकड़ों,
1: वाह
2: एक मैं नहीं हूँ दिल में तुम्हारे हैं सैकड़ों, हाँ मेरे दिल में नाम तुम्हारा है आज
1: क्या
2: भी,
1: कहने
2: हाँ मेरे दिल में नाम तुम्हारा है आज
1: क्या
2: भी।
1: कहने, वाह
2: और ये
1: वाह
2: शेर भी
1: वाह,
2: मुलाहिजा फरमाए,
1: ये तो
2: फुरकत में तेरी यूं तो अंधेरा है हर तरफ,
1: वाह,
2: फुरकत में तेरी यूं तो अंधेरा है हर तरफ, यादों से तेरी दिल में उजाला है आज भी,
1: वाह वाह वाह,
2: यादों से तेरी दिल में उजाला है आज भी,
1: वाह वाह
2: क्या हो गया जो देते नहीं जख्म तुम नया, क्या
1: वाह,
2: हो गया जो देते नहीं जख्म
1: तुम
2: तुम
1: नया,
2: नया, मुद्दत हुई है जख्म पुराना है आज भी,
1: वाह वाह वाह,
2: मुद्दत हुई है जख्म पुराना है आज भी,
1: क्या
2: और ये
1: कहने।
2: सच है मुझसे दूर तू हो तो गया मगर, ये सच है मुझसे दूर तू हो तो गया मगर, नजरों के सामने तेरा जलवा है आज
1: हाय
2: भी,
1: हाय हाय,
2: नजरों के सामने तेरा जलवा है आज
1: हाय हाय,
2: भी,
1: वाह वाह वाह वाह वाह,
2: ए होशमंदो देखो हमारे वजूद को, ए
1: वाह
2: होशमंदो देखो हमारे वजूद को, सहरा को इंतजार हमारा है आज
1: क्या
2: भी,
1: कहने क्या क्या
2: सहरा को इंतजार हमारा है आज भी,
1: कहने क्या कहने।
2: कहता है कौन उससे ताल्लुक नहीं मेरा, कहता है कौन उससे
1: उससे ताल्लुक
2: ताल्लुक
1: नहीं
2: नहीं
1: मेरा,
2: मेरा, ये सच है कि वो बद्र जहां का है आज भी, ये सच है कि वो बद्र जहां का है आज भी।
1: वाह वाह वाह वाह वाह,
2: गजल का मतलब मुलाहिजा
1: ये
2: फरमाया,
1: अता करें।
2: گوشہ نشین ہونے پہ مجبور ہو گئے.
1: واہ, گوشہ نشین
2: وہ کیا گئے کہ خود سے بھی ہم دور ہو گئے.
1: کیا کہنے کیا گوشہ نشین
2: وہ کیا گئے کہ خود سے بھی ہم دور ہو گئے. اور میں ان کی سمت دیکھ کے بدنام ہو گئی.
1: واہ,
2: مجھ سے نظر چرا کے وہ مشہور ہو گئے. مجھ سے نظر چرا کے وہ مشہور ہو گئے.
1: کیا کہنے, واہ واہ واہ, اچھا شعر. واہ,
2: اور یہ شعر بھی ملاحظہ فرمائیں. وہ فیصلے جنہیں کبھی سننا محال تھا, وہ فیصلے جنہیں کبھی سننا محال تھا, وہ فیصلے بھی اب ہمیں منظور ہو گئے. وہ فیصلے بھی اب ہمیں منظور ہو گئے. اور سچائیوں کا سر کبھی جھکنے نہیں دیا, سقراط بن گئے کبھی منصور ہو گئے. سقراط بن گئے کبھی منصور ہو گئے. لگتا ہے تیرے ساتھ ہی رونق چلی گئی, لگتا ہے تیرے ساتھ ہی رونق چلی گئی. منظر تمام شہر کے بے نور ہو گئے. منظر تمام شہر کے بے نور ہو گئے. اور بچپن میں میرے ساتھ صدا کھیلتے تھے جو, بچپن میں میرے ساتھ صدا کھیلتے تھے جو, جب ہو گئے جوان تو مغرور ہو گئے. جب ہو گئے جوان تو مغرور ہو گئے. اور دعویٰ ہے بدر ان پہ جہنم حرام ہے, ذکر رسول سن کے جو مسرور ہو گئے. اور دعویٰ ہے بدر ان پہ جہنم حرام ہے, ذکر رسول سن کے جو مسرور ہو گئے. بدل کا مطلب ملاحظہ فرمائے. میں کدا جھیل نہ ساقی نہ تو ساغر لکھنا, میں کدا جھیل نہ ساقی نہ تو ساغر لکھنا, میری آنکھوں کو تو اشکوں کا سمندر لکھنا. میری آنکھوں کو تو اشکوں کا سمندر لکھنا. اے نجومی یہ تیرا کام نہیں ہے دیوانے, اپنے ہاتھوں سے کسی کا بھی مقدر لکھنا. اے نجومی یہ تیرا کام نہیں ہے دیوانے, اپنے ہاتھوں سے کسی کا بھی مقدر لکھنا. وہ جو فاقوں میں بھی کرتا ہے خدا کو سجدے, وہ جو فاقوں میں بھی کرتا ہے خدا کو سجدے, ایسے شاکر کو زمانے کا قلندر لکھنا. ایسے شاکر کو زمانے کا قلندر لکھنا. بہت بہت شکریہ. اے مصور میرے محبوب کی تصویر کو تم, اے مصور میرے محبوب کی تصویر کو تم, ساری دنیا سے جدا نور کا پیکر لکھنا. ساری دنیا سے جدا نور کا پیکر لکھنا. اور لکھنے والے میرے محبوب کی ہر ایک ادا, لکھنے والے میرے محبوب کی ہر ایک ادا, کبھی شبنم کبھی شولہ کبھی خنجر لکھنا. کبھی شبنم کبھی شولہ کبھی خنجر لکھنا. اور جس نے دنیا کو سکھایا ہے قضا پر ہنسنا, جس نے دنیا کو سکھایا ہے قضا پر ہنسنا, اے زمانے اسے معصوم سا اصغر لکھنا. اے زمانے اسے معصوم سا اصغر لکھنا. اور بدر پڑھ کر جسے مل جائے نصیحت سب کو, بدر پڑھ کر جسے مل جائے نصیحت سب کو, اے قلم ایسا میری موت کا منظر لکھنا. اے قلم ایسا میری موت کا منظر لکھنا. بہت بہت شکریہ حضرات.
1: یہ تھیں جناب بدر جہاں صاحب بدر جو اپنا کلام پیش کر رہی تھیں. اب میں اور اس کیٹیگری کو آگے بڑھاتے ہوئے جناب ارشد رسول صاحب کو زحمت کلام دوں گا.
3: نعت پاک کا مطلع ملاحظہ فرمائیں. جس ذات سے خدا کو نہ پیارا کچھ اور ہے, جس ذات سے خدا کو نہ پیارا کچھ اور ہے, جس ذات

0: हुकूमत ने सीबीएसई के पर्चे दोबारा जांचने से मुतल्लिक पोर्टल की खामियां दूर करने के लिए आईआईटी मद्रास और आईआईटी कानपुर के माहिरीन की खिदमात हासिल की हैं। वस्ती और शुमाल मगरबी भारत में शदीद गर्मी के सबब मामूल की जिंदगी मुतासिर हुई है। अगले 7 दिन तक यही सूरत हाल बरकरार रहने का इम्कान है और वियतनाम में 23 साल तक की उम्र वाली एशियाई कुश्ती चैंपियनशिप में भारतीय पहलवानों ने सोने के 3, चांदी के 2 और कांसे के 3 तमगे हासिल किए हैं। अब खबरें तफसील से। वज़ीर ख़ारिजा डॉक्टर एस जयशंकर और अमरीकी वज़ीर ख़ारिजा मार्को रूबियो ने आज नई दिल्ली में वसी मौजूआत पर बातचीत की। दोनों रहनुमाओं ने भारत अमरीका दिफाई शराकत दारी की ताकत का एक बार फिर जिक्र किया और तिजारत तवानाई नखल व हमल नेज़ इलाकाई सलामती समेत तआवुन के अहम मैदानों का खाका पेश किया। वफ्त की सतह की बातचीत के बाद एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए डॉक्टर जयशंकर ने जल्द अज जल्द एक तजारती माहदे की तकमील की जरूरत को उजागर किया। तवानाई की तिजारत में तोसी का खैर मकदम किया और जोर देकर कहा कि मुख्तलिफ किस्म की तवानाई सप्लाई भारत में तवानाई की दस्तियाबी को यकीनी बनाने के लिए अहम है। ईरान के साथ तनाजे के बारे में जनाब जयशंकर ने कहा कि भारत और अक़्वामे मुत्तहदा को इस बात को यकीनी बनाने में काफी दिलचस्पी है कि तवानाई की आलमी कीमतें कम रहें। उन्होंने मुज़ाकरात सिफारती कोशिशों महफूज और बिला रुकावट समंदरी तिजारत के हक में भारत के मौकिफ को भी एक बार फिर दोहराया। उन्होंने ये भी इशारा दिया कि भारत दुनिया के उन चंद मुल्कों में से एक है जिसके ताल्लुकात अमरीका इसराइल ईरान न्यूज दीगर खलीजी मुल्कों के साथ मजबूत हैं। उन्होंने ये बात दोहराई कि भारत खित्ते में अमन इस्तेहकाम बैरूनी मुल्क भारतीय बिरादरी की फलाह और तवानाई की कीमतों में कमी चाहता है। डॉक्टर जयशंकर ने अवाम से अवाम के दरमियान रिश्तों को उजागर किया और कहा कि कानूनी तौर पर की जाने वाली आमदोरफ्त पर कोई मनफी असर नहीं पड़ना चाहिए। अमरीकी वजीर खारजा मार्को रूबियो ने शराकत दारी के दिफाई पहलुओं की अहमियत को उजागर किया। उन्होंने भारत को दुनिया में अमरीका के सबसे अहम शराकत दारों में से एक करार दिया। उन्होंने यह भी कहा कि भारत और अमरीका उन सभी अहम मामलों पर दिफाई तौर पर मुत्तफिक हैं जिनसे नई सदी की वजाहत होती है। उन्होंने यह भी कहा कि दोनों मुल्कों ने दहशतगर्दी के नतायज बर्दाश्त किए हैं। उन्होंने यह बात भी जोर देकर कही कि अमरीका ने दुनिया में किसी भी मुल्क के साथ ताल्लुकात भारत के साथ उसके दिफाई इत्तेहाद की कीमत पर नहीं किए हैं। अमरीकी वजीर खारजा मार्को रूबियो क्वाड वजाय खारजा की मीटिंग में शिरकत के लिए कल भारत के 4 रोजा दौरे पर आए हैं। ये मीटिंग इस महीने की 26 तारीख को होगी। कौमी सलामती के मुशीर अजीत डोभाल ने आज नई दिल्ली में अमरीकी वजीर खारजा और कौमी सलामती के मुशीर मार्को रूबियो से मुलाकात की। एक सोशल मीडिया पोस्ट में वजारत खारजा ने बताया कि दोनों रहनुमाओं के दरमियान बातचीत में दिफा सलामती और दिफाई टेक्नोलॉजी के शोबों में तआवुन पर तवज्जो मरकूज की गई जिनमें ट्रस्ट पहल भी शामिल है। वजारत ने मजीद बताया कि कौमी सलामती के दोनों मुशीरों ने दो तरफा जामे आलमी दिफाई शराकत दारी के मुताबिक आला तरजीहात का एक बार फिर जिक्र किया। उन्होंने मकामी और आलमी मामलात पर भी तबादला ख्याल किया। मगरबी बंगाल में भारतीय जनता पार्टी के उम्मीदवार दिवानशु पांडा ने फाल्टा असेंबली सीट के लिए दोबारा हुई पोलिंग में जबरदस्त जीत हासिल की है। जनाब पांडा ने 1,09,000 से ज्यादा वोटों से जीत दर्ज की है। यह सीट तृणमूल कांग्रेस का अहम गढ़ तस्वुर की जाती है। मगरबी बंगाल असेंबली इंतखाबात के दौरान वोटिंग में बड़े पैमाने पर मुबैना धांधली के वाकयात के बाद 21 मई को दोबारा पोलिंग कराई गई। फाल्टा सीट जीतने के बाद 294 नशिस्तों वाली असेंबली में बीजेपी के अराकीन की तादाद 208 हो गई है। पेश है एक रिपोर्ट।
1: तृणमूल कांग्रेस के मुबैना डायमंड हार्बर मॉडल को तोड़ते हुए बीजेपी ने आज फाल्टा असेंबली सीट पर दोबारा कराई गई पोलिंग में एक नया रिकॉर्ड कायम किया है। पार्टी के उम्मीदवार दिवांशु पांडा ने अपने करीबी हरीफ सीपीआईएम के शंभुनाथ कुर्मी को 1,09,000 से ज्यादा वोटों के भारी फर्क से हराकर ये सीट जीत ली। शंभुनाथ कुर्मी को 40,645 वोट मिले जबकि दिवांशु पांडा को 1,49,666 वोट हासिल हुए। तृणमूल कांग्रेस के उम्मीदवार जहांगीर खान 7,783 वोट पाकर चौथे मुकाम पर रहे। उनकी जमानत जब्त हो गई जबकि कांग्रेस तीसरे मुकाम पर रही। कोलकाता से कल्याण लाहा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं असलम बेग।
0: مغربی بنگال حکومت نے سبھی ضلع مجسٹریٹس کو ہدایت دی ہے کہ وہ مشتبہ غیر قانونی، غیر ملکیوں، نیز غیر ملکی قیدیوں کے لیے حراستی مرکز قائم کریں جنہیں وزارت داخلہ کے رہنما خطوط کے مطابق جلا وطن کیا جانا ہے یا ان کے وطن واپس بھیجا جانا ہے۔ داخلی اور پہاڑی امور کے محکمے کی طرف سے جاری ایک سرکاری اعلامیہ کے مطابق ضلعوں سے کہا گیا ہے کہ وہ ان افراد کو مرکزوں میں بھیجنے کے لیے ضروری اقدام کریں جن کی شناخت ملک میں غیر قانونی طور پر رہنے والوں کی حیثیت سے کی گئی ہے۔ ان میں وہ لوگ بھی شامل ہیں جن کی قید کی مدت پوری ہو گئی ہے اور انہیں جلا وطن کیا جانا ہے۔ ہدایت نامے میں حکام سے کہا گیا ہے کہ وہ ان بنگلہ دیشی شہریوں اور روہنگیا افراد کو جلا وطن کرنے اور ان کے وطن واپس بھیجنے کے لیے وزارت داخلہ کے طریقہ کار کے مطابق کارروائی کریں جو بھارت میں غیر قانونی طور پر رہ رہے ہیں۔ تعلیم کے مرکزی وزیر دھرمیندر پردھان نے امتحان کے پرچوں کو دوبارہ جانچنے کے عمل کی خامیوں کو دور کرنے کے لیے سی بی ایس ای کی مدد کی غرض سے آئی آئی ٹی مدراس اور آئی آئی ٹی کانپور کے پروفیسرز اور تکنیکی ماہرین کی ایک ٹیم تعینات کرنے کی ہدایت دی ہے۔ یہ فیصلہ سی بی ایس ای کے نتائج کے بعد کی خدمات سے متعلق پورٹل کے بارے میں طلباء اور والدین کی طرف سے ظاہر کی گئی تشویش کے پیش نظر کیا گیا ہے۔ تعلیم کی وزارت نے ایک بیان میں کہا ہے کہ آئی آئی ٹیز کے ماہرین کی یہ ٹیم نظام میں تکنیکی بہتری لانے، نیز خاص طور پر امتحان کے پورٹل کے استحکام اور سرور کی کارکردگی کو تکنیکی طور پر بہتر بنانے کے لیے کام کرے گی۔ وزیر تعلیم دھرمیندر پردھان نے سی بی ایس ای کے نتائج اور دوبارہ جانچ کے عمل کے دوران طلباء کے سامنے پیش آنے والے تکنیکی اور ادائیگی سے متعلق مسائل پر مالیات اور کارپوریٹ امور کی وزیر نرملا سیتارمن سے آج بات چیت کی۔ وزارت تعلیم نے کہا کہ بات چیت کے دوران یہ فیصلہ کیا گیا کہ اسٹیٹ بینک آف انڈیا، بینک آف بڑودا، کینرا بینک اور انڈین بینک ادائیگی کے بنیادی ڈھانچے اور امتحان کے بعد کی خدمات سے متعلق پورٹل کے ساتھ ضروری انضمام میں سی بی ایس ای کی مدد کریں گے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ گرمی کی شدت نے وسطی اور شمال مغربی بھارت کے بڑے حصے میں معمولات زندگی کو درہم برہم کر دیا ہے۔ کئی علاقے خشک ہواؤں اور شدید گرمی کا سامنا کر رہے ہیں جس سے لوگ دوپہر کے اوقات میں گھر کے اندر رہنے پر مجبور ہو گئے ہیں۔ قومی راجدھانی دلی بھی شدید گرمی کی زد میں ہے۔ آج قومی راجدھانی خطے کے بیشتر علاقوں میں درجہ حرارت 44 ڈگری سیلسیس کے آس پاس ریکارڈ کی گئی۔ محکمہ موسمیات نے کل اتر پردیش، مشرقی مدھیہ پردیش اور ودربھ خطے میں شدید گرمی کی پیشگوئی کی ہے، جبکہ اروناچل پردیش، سکم، بنگال کے ہمالیائی علاقے، آسام اور میگھالیہ میں کل شدید بارش کی پیشگوئی کی گئی ہے۔ مدھیہ پردیش شدید گرمی کی لپیٹ میں ہے۔ پوری ریاست میں گرم ہوائیں چل رہی ہیں اور کئی شہروں میں درجہ حرارت 43 ڈگری سے تجاوز کر گیا ہے۔ پیش ہے ایک رپورٹ۔
2: مدھیہ پردیش کو اس وقت شدید گرمی کا سامنا ہے۔ بیشتر شہروں میں درجہ حرارت 43 ڈگری سیلسیس سے تجاوز کر گیا ہے۔ آج محکمہ موسمیات نے 4 اضلاع ٹیکم گڑھ، چھترپور، پنا اور ستنا کے لیے شدید گرمی کی وجہ سے ریڈ الرٹ جاری کیا ہے۔ تتیا، نیوارا اور ساگر سمیت 11 اضلاع کے لیے اورنج الرٹ جاری کیا گیا ہے، جبکہ گوالیر، جبل پور اور اجین سمیت 22 اضلاع کے لیے یلو الرٹ جاری کیا گیا ہے۔ اس طرح ریاست کے 37 اضلاع گرمی کی شدت سے جوجھ رہے ہیں۔ محکمہ موسمیات کے مطابق کم از کم اگلے 4 روز تک شدید گرمی سے راحت کا کوئی امکان نہیں ہے۔ لوگوں کو مشورہ دیا گیا ہے کہ وہ دوپہر کے وقت باہر نکلنے سے گریز کریں، بہت زیادہ پانی پیئیں، نیز بچوں اور بزرگوں کو خصوصی نگہداشت میں رکھا جائے۔ بھوپال سے ابھینو گوئل کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فرقان خان۔
0: مہاراشٹرا میں امراوتی، واردھا اور چندرپور ضلعوں میں شدید گرمی کے پیش نظر منگل تک کے لیے ریڈ الرٹ جاری کیا گیا ہے۔ اس مدت کے دوران اکولا، ناگپور اور گڑچرولی ضلعوں کے لیے بھی اورنج الرٹ جاری کیا گیا ہے۔ کرناٹک کے ایک کنبے کے 8 افراد، جن میں 7 خواتین تھیں، آج اتر کنڑا ضلع کے تھٹے حکالو دریا میں ڈوب گئے۔ یہ لوگ تازہ پانی کی سیپیاں چن رہے تھے کہ تیز ہوا کی وجہ سے بہہ کر دریا میں چلے گئے۔ صدر جمہوریہ دروپدی مرمو، نائب صدر سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے کرناٹک کے اتر کنڑا ضلع میں ڈوبنے سے ہوئے جانی نقصان پر گہرے دکھ کا اظہار کیا ہے۔ وزیر اعظم نے اس حادثے میں مرنے والوں کے کنبوں کے تئیں تعزیت کا اظہار کیا ہے اور متاثرین کی جلد صحتیابی کے لیے دعا کی ہے۔ جناب مودی نے مرنے والوں کے لواحقین کے لیے وزیر اعظم کے قومی ریلیف فنڈ سے 2-2 لاکھ روپے کی امدادی رقم کا اعلان کیا ہے۔ ऑल इंडिया इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज दिल्ली की एक चार रुकनी मेडिकल टीम ने भोपाल में मॉडल से अदाकारा का पेशा अख्तियार करने वाली प्रीशा शर्मा का दूसरी बार पोस्टमार्टम किया। ये पोस्टमार्टम सख्त हिफाजती बंदोबस्त के दौरान तकरीबन 3 घंटे तक जारी रहा। कानूनी तरीकेकार मुकम्मल करने के बाद ट्रीशा का जस्ते खाकी उनके कुंबे के सुपुर्द कर दिया गया।